0: जरा वसवा अरब रुपए। मकर शविदा सरकारी मुलाजमीनों पेंशन के व फीसद इजाफा और सरकारी मुलाजमीन तनख्वागानों के हम व फीसद इजाफे तजवीज वर्क शविदे। द खैबर पख्तूनख्वा वज़ीर-ए-आला सुहेल अफरीदी पर मशरिकी पख्तूनख्वा हाउस इस्लामाबाद के 13वां पार्लियामानी पार्टी हंगामी इजलास शविदे। द खैबर पख्तूनख्वा आईनी माली और सियासी हकूक तहफुज लपारा सख्त और फैसला कौन की हिकमत अमले अख्तियार कौल ऐलान करी दे। पार्लियामानी पार्टी इजलास के पर मुतफिक फैसला शविदा जी विफाक खिलाफ पर सख्त सियासी और कानूनी हिकमत अमली पलवलिशी। सूबे हकूक तहफुज लपारा बा हर फोरम बांदियाबाद उचती और यो आईनी या माली कटौती ब कबूल नवी। इजलास के बजट आईनी उमूर लपारा यो खसूसी टीम जुड़ोल फैसला शविदा। दो बजट मुतलिका टोल आईनी और कानूनी पहलू जायजा बहली। मुमकिन सूरत हाल के बाद कानूनी लहा माल तैयार कौल उसरा सूबे माली हकूक तहफुज लपारा सिफरशात तैयार कवी। वज़ीर आज़म शहबाज़ शरीफ यूज़ल बिया अपोजिशन रहनुमा मुज़ाकरात दावत वर कर दे। वज़ीर आज़म शहबाज़ शरीफ कौमी असेंबली इजलास पर दौरान हिताब कौल पर दौरान वली दी जी पाकिस्तान वे नुमुंग पाकिस्तान मजबूत जुड़वल जमुंग टोलो मुश्तरक जिम्मेदारी। सूबो माली हकूक ददो आईनी हक ते शहबाज़ शरीफ पदेमू का अपोजिशन तयुज़ल बिया मुज़ाकरात दावत वर कर दे। वज़ीर आज़म शहबाज़ शरीफ पल हिताब के वली दी जी अपोजिशन अरकनान जमुंग रुण दी मुंगता मिसाकी मईशत और मिसाकी जमहूरियत रफ्तल पकार दी हकूमत हबरोला पर तैयार दे। बनु के 13 रोज तूफानी बरान लो तबाही कड़ी दलोर तना पह रसीदली दी शपारोज जख्मी शिविदी। बनु के 13 रोज तूफानी बरान तबाही हवलिसरा पीडीए में रिपोर्ट जारी कर दी। द तूफान लोवजी मुख्तलिफ हदसातों के सलोर तनान पह रसीदली दी और शपारोड़ो जख्मी शिविदी। पीडीए में रिपोर्ट तरमहा मुख्तलिफ फलकों के खंद के गुर्जी दली दी यश्मीर कुरुनो त नुकसान रसीदली दी और दुकानों चतुन हम गुर्जी दली दी। पहक रसीदली तनानो के दो नरीना और दो बची शामिल दी और शपारोड़ो जख्मी तनानो के सलोर नरीना पिंज जनाना और वह बची शामिल दी। पीडीए में रिपोर्ट की ओली शविदी जेद सख्त तूफान और तेज बरान पर दौरान हिफाजती इकदाम तो नकवलो लवजेद हद से रपेह शविदी। ईरान और अमरीकी पमस के अमन माहदे तारातुलन के सलीर घंटों की दन हतमी शक्ल इख्तियार कवलिशी वजीर आजम शहबाज शरीफ उम्मीद जाहिर कर दी। वली दीचे द्वारो मुल्कों पमस के माहदे टोल अहम नौकात तारातुलन के सलीर घंटों की फाइनल की दिलीशी। वजीर आजम शहबाज शरीफ वली दीच पाकिस्तान द्वारो मुल्कों पमस के शव अमन माहदे बांधे इलेक्ट्रॉनिक दस्तहत तैयारियां कवी चिदाबाद बारातुलन के हफ्ते तकनीकी सतह बाकायदा मुजाकरात आगाज कवलिशी। वजीर आजम शहबाज शरीफ द ईरान अमरीकी सरा नूर मुल्कों शुक्रिया अदा कर दवोई द अमन कोशिशों लपारा पल मुस्बत किरदार अदा कर दे। वजीर आजम शहबाज शरीफ वली दी ईरान और अमरीकी पमास के दवाई तरह अमन माहिदा है ते के मुस्तकिल और अमन जुड़वल लपारा यो डेर मजबूत बुनियाद सबितेगी। वजीर आजम शहबाज शरीफ द सोशल मीडिया लारो बयान की वली दी चेमुंग तस्दीक वलिशु ईरान और अमरीकी पमास के अमन माहिदे हतमी मतन बांधे इतफाक शविदे। पाकिस्तान के डिजिटल फाइनेंसिंग हाउसिंग और स्किल प्रोग्राम ना मौशी तरक्की शविदा पाकिस्तान की आवामी खुशहाली और मौशी तरक्की लपारा डिजिटल फाइनेंसिंग हाउसिंग जरी कर्जो हाउसिंग और स्किल प्रोग्राम मुतारिफ कड़ी शविदी चीदे मकसद माली शमूलियत फरोग वर्कोने और रोजगार मुकी जतोने दी। द मीडिया रिपोर्टर महा हुकूमती हुकाम अलाख्वावली शविदी चे जरी शुबे की डिजिटल फाइनेंसिंग पजरिया वल्लका 590 कर रिया हस्तुन को तसहूलत वर्कोल हदफ मुकरर शविदी। वड़ुक की जमींदारान और कारोबारी तनानो तबासान कर्जो और इंश्योरेंस तरसे मुमकिन जुड़ोवली शिप जदीद माली निजाम पजरिया बजरी पैदवार की इजाफा हम मुमकिन अवी। मीडिया रिपोर्टर महा हुकूमती हुकाम वली दीजिए पाकिस्तान के पावर जल हुकूमती जमानत बांधे जोड़ स्किल्स इम्पैक्ट बांड मुतारिफ कड़ी शिविदे तीसरा बरोजगार सर तड़ुन की माली मामिनत नवे मॉडल शुरू की गई। मीडिया रिपोर्ट की वली शिविदे जिदवा टोल इकदाम तो मकसद माली शमूलियत फरोग वर्कोने रोजगार नवे मौके पैदा कोने जरिए और सनती तरक्की सरा तोनाई बचत पजरिया मईशत मुस्तहकम जुड़ोने दे। इक्तिसादी राबता कमेटी द खैबर पख्तूनख्वा पारा नूर 500,000 मेट्रिक टन गनम मंजूरी वर कड़ी द वफाकी वज़ीर खजाना महमूद औरंगज़ेब पर मशरे की इक्तिसादी राबता कमेटी अहम इजलास शविदे मुख्तलिफ वज़ीरतों और इदारों पारा तकनीकी ज़मीनी ग्रांट सरा अहम माली और इंतजामी फैसलों मंजूरी वर कड़ी द। इजलास के द खैबर पख्तूनख्वा हुकूमत जरूरियातों परणा के पास को तरफ न इजाफी 500,000 मेट्रिक टन गनम फराहम को मंजूरी वर्कड़ी शविदा। खैबर पख्तूनख्वा हुकूमत तबा गनम 750 रुपए यो मन नरबंद फराह। هم کولی شي د سره به صبح کې غنم دستیابی او غذایی تحفظ یقینی جوړولو کې مدد ملوېږي. او د شاندا وزارت اطلاعات و نشریات مختلف تشخیری او آگاهی مهم لپاره دوه ارب او شپږ کروڑ روپۍ نه زیات تکنیکی زمینی گرانت منظوری ورکړی شوې ده. قومي اقتصادي رابطه کمیټه د سپارکو لپاره شپږ اتیا کروڑ روپۍ منظوری ورکړې ده. او د وشانی فرنټیر کور بلوچستان ساوت تربت اپریشنل اخراجاتو لپاره څلور شپږ کروڑ شپږ لک روپۍ گرانت منظوری ورکړې ده. اجلاس کې د کراچی ډاګ لیبر بورډ مزدورانو لپاره مازا پیکج په مت کې پنځه ارب روپۍ ګرانټ منظوري هم ورکړې ده. وفاقی وزیر خزانہ مہنگائی کے کمی مشق وسط کے کشیدگی سر تڑلی دا. وفاقی وزیر خزانہ محمد اورنگزیب یو بیان کی ولی دی چی مشق وسط کے کشیدگی کم کولو نباد مہنگائی کے کمی توقع دا. وفاقی وزیر خزانہ ولی دی چی موجودہ مالی کال کی اوسط مہنگائی کم زیاد او فیصد پاتے کے دل توقع دا شرہ تیر تہمینے او شرہ پنزہ فیصد نہ کم دا. محمد اورنگزیب ولی دی چې مشرق وسطا جغرافیائی کشمکش عالمی معیشت متاثر کړی دی. وفاقی وزیر خزانہ مہنگائی کے کمی مشرق وسطا کے کشیدگی سر تڑلی ده. او ولی دی چې توانائی او رسد نرخونو کې اتار چڑھاو مہنگائی وجہ جوړ شوی دی. پاکستان معیشت اوس هم عالمی دبو سره مخ دی. وفاقی وزیر خزانہ محمد اورنگزیب ولی دی چې مشرق وسطا کے جنگ ختم کولو نه به مہنگائی کې هم کمی راځي. او اوس یو نظر د نړۍ په حال
1: that have been coming into social
0: now
1: media.
0: Now to the latest escalation in the Middle East. The America and Iran امریکا با ایران تیلو باندې پابندیو کې نرمی او منجمد اساسي بحال کوي. یو بین الاقوامی میډیا ادارې دا واکړې ده چې ایران او امریکا په منځ کې جنوا کې دونکو جی سیون اجلاس په موقع یو هم مفاهمت باندې دستخط کېدل شي چې د سره باهته کې کشیدګي کم کولو او عالمی توانایي منډه کې استحکام راتلل توقع ده. بین الاقوامی میډیا رپورت کې ویلي شوې ده چې مفاهمتي مسودې کې ابنای خرم دوباره مکمل توګه کولو تجویز شامل دي. عالمی تیلو تجارت لپاره ډېر اهم لار گھنلی شید. میڈیا رپورٹ کی دا ہم ولی شوی دے چی امریکا با ایران باندے لگولی تیل پا باندے کی نرمی او منجمد ایران فنڈ با حلے باندے امد کی ظاہر کوی. رپورٹ کی ولی شوی دے چی امریکا با ایران لپارا درس و ارب ڈالر مالیت تعمیرینو او ترکیاتی منصوب و حمیت خم کوی. ایران با دے بدلے کی جوہری وصلی حاصل کولو کوشش نکولو او خپل جوہری پروگرام متعلقہ یقین دہانی کوی. وضاحت وی چې د جی 7 ملکونو اجلاس راتلونکي 15 منټې نه جنوا کې منعقد کیږي. د لبنان سره ټول محاذ باندې به جنگ ختم کولو اعلان کیږي. ټرمپ په اساسه بحال کولو باندې اتفاق کړی دی خو په څرګند اعلان نه کوي. د ایران وزیر خارجه عباس عراقچی وضاحت کړی دا چې لبنان سره ټول محاذ باندې به جنگ ختم کولو اعلان کیږي. عباس عراقچی ویلي دی چې امریکې سره ممکنه بوري معاهده کې امریکې نه کبندۍ ختم کول ابنای خرمز کولو کول او هتي کې جنگونو ختمې په شان اهم نکات شامل دي. لبنان سره ټول محاذ باندې جنگ ختم کولو اعلان توقع ده. جوهري مسله باندې به مذاکراتو نه بعد خبرې کیږي. عباس عراقچی وضاحت کړی دا چې مجاوزه مفاهمتي یادداشت ایم یو باندې اوس د صحت کول پاتې دي ولې دې کې تبدیلی هم کولی شي. او د ایران پارلیمنت سپیکر محمد باقر قلیباف ویلي دي چې امریکا دا وداهله فاینا ډډه وکړي ممکنه معاهده کمیابۍ لپاره ودو پستري ضروري ده. اولې بل خوا دا ایران اعلی مشورتي او سالیسي ادارې رکن محسن رضایی دعوا کړې ده چې امریکې صدر ډونالډ ټرمپ ایران څلیرشت ارب ډالر منجمد اساسې بحال کولو باندې آماده دي خو دوی په څرګنده اعلان نه کوي. داود ریڈیو امانت سی اشاریہ چار نیٹورک اہم خبروں نہ دنور اہم خبروں نہ اوریدلو دا پارا ریڈیو امانت سی اشاریہ چار نیٹورک سرا اوسائی اوست نیوز ٹیم سرا ماتا راکڑے اجازت دلو الہ پامان.

हाँ जी ग्रन अर्जुन गुप्ता सोरे रेडियो अमन एफएम 88.4 बटाग्राम प्रोग्राम दे जमगे दिन और दुनिया प्रोग्राम तासु दिए भी नेतर 2 बजे पूरी पर रेडियो अमन एफएम 88.4 बटाग्राम बंदी और खबर को लमंगा च मुकम मुशकीनी मक्का अगु बदे अल्लाह रब इज्जत बाज सिफात सिफाती नमूने चू नो अगु बदावे चदा ख्वाब دیغو پا ذہن کی پا خواب و خیال کی پا فهم و فراست کی دا خبر راغلوا چی دا بازی نمونا یا بازی شیزونا چی دی دا گنی اللہ رب العزت سرا نخائی او دی بارا کی باغو مختلف سوچ و فکر اپناو لکا قرآن کریم سورہ اسراء کی اللہ رب العزت فرمائی چی قل ادعو اللہ او ادعو الرحمن چی تاسو اللہ رب العزت تا اللہ وے او کا رحمان وے ايما تدعو فله الاسماء الحسنى تاسو چې سينوم سره الله رب العزت را بلای نو دي الله رب العزت خسته خسته نمونه دي بهترین بهترین نمونه دي دا تمام نمونه چې دي دا تاسو الله رب العزت لا اخیدلې شي یو کال طرف ته زو بیا مخته دا خبره بیانو دي السلام علیکم جی السلام علیکم هلو خپل ځای بدل کړئ جی لګه السلام علیکم جی دوسرے زمگا رابطہ انسلا 0309-711-8899 ٹیلیفون کولے شئے 85-83 منتا سنگتا میسج را لی گلے شئے ریڈیو امن نیوز نیٹورک پٹاگرام دا جنگ دا فیس بک پیج دے دی کمنٹ پلاری ہمتا اس دا سوالات تا پوچھ پونگنا کولے شئے جی

बटग्राम वाले कहते हैं कि हमें चैनल बना के दो ताकि हम सीख सके, तो वहाँ यूट्यूब पे बहुत सारे लोग हैं वो लेक्चर देते हैं, मैं क्या हूँ, मैं उसके सामने खुश भी नहीं हूँ, तो आप लोग यूट्यूब से देख सकते हो चैनल बना के। ओके, और बात ऐसी है, मैं आप लोगों को बताता चलू कि खुदारा आप लोग थोड़ा सा तो मुझे रिस्पांस दे ताकि मुझे कुछ पता तो चले मैं जो कुछ कर रहा हूँ मैं सही कर रहा हूँ, अगर मैं गलत कर रहा हूँ तो मैं उसको क्या कहते हैं कि डायरेक्टली खत्म कर रहा हूँ। कि मैं इतने मुश्किल से यहाँ पे आता हूँ, मैं अपने कीमती अवकात में से अवकात निकालता हूँ आप लोगों के लिए आता हूँ, और मुझे रिस्पांस आगे से जीरो आ रहा है, तो इसका मतलब ये कि मैं जो कर रहा हूँ ये गलत है, क्योंकि रिस्पांस जब जीरो आता है इसका मतलब ये होता है कि अल्लाह के बंदे आप जो कर रहे हो ना ये बिल्कुल आप ऐसा नहीं कर रहे, आप ऐसा करें कि आप पीछे हट जाए, तो ठीक है मैं पीछे हट ही जाता हूँ, इस शो को क्या करते कि खत्म कर देते हैं। क्या ख्याल है आप लोगों का? वो यार अब हम इसको क्या शामिल करें, मुझे पसंद है अपनी गुरूर आंखें उनका एक मेयान है, ये हर एरे गैरों की तलबगा नहीं है, थैंक यू वी कैन नॉट से अ सिंगल वर्ड। ओके, नेक्स्ट नाइस ऑफ द शो वाज मामू डीर रुख बात आई एम वकार शाह फ्रॉम पहलवानदा, थैंक यू सो मच मिस्टर वकार शाह, if you are not interesting in this show, so tell me, I cannot do this show after this program because I don't want to waste my precious time for you guy because your response is zero. अच्छा मुझे ये कहा है कि आप लोग मुझे वो क्या कहते हैं कि सजेशन दिए जा रहे हैं, वो कहते हैं कि ऐसा करो कि आप जो बातें कह रहे हैं उसके चैनल पे डाला करो, तो क्या जरूरत है, मुझे बात करने की जरूरत भी नहीं है ना, मैं खत्म ही कर देता हूँ जब मुझे रिस्पांस आगे से नहीं आ रहा, इसका मतलब ये है कि मैं फजूल लगा। चलो फिर भी हम बात करते हैं थोड़ा बहुत हम बात करते हैं, जो आज हम आए हैं थोड़ा तो हमारा हक बनता है ना। नेक्स्ट मैसेज आया है कि आपका कल शो मिस था, हम गरीब लोग हैं कमजोर लोग हैं, हमारे अपने भी कोई काम वगैरह है तो इसलिए हम ना आ सके, माजरत ख्वाह उसके लिए। ओके, और मेरे ख्याल से कि आइंदा मैं इंग्लिश शो को क्या करते हैं कि मुकम्मल तौर पे खत्म करता हूँ, क्योंकि रिस्पांस जीरो का यही मतलब होता है कि आप जो कर रहे हैं वो गलत है। मतलब मैं दादी शायद बड़ेग्राम से मैं सुना खल्क अच्छी थी, यू आर द गाइस आर नॉट इंटरेस्टिंग इन माय शो, सो दैट्स व्हाई आई विल बी क्लोज इंग्लिश प्रोग्राम आफ्टर दिस शो, को मैं सर सर खबरों को मजोर फॉर्म से बड़ेग्राम खल के इंटरेस्ट ना खरीदा वो कुछ मुकम्मल खत्म को ची नरा कोई रिस्पांस नहीं, मतलब दादे ची फजुल जाए मन फजुल मंग हम फजुल नहीं हूँ खा और खल के जी हमने पैसे वर के भी जंद पर इंग्लिश सके भी मंग सस्त पर रहा गिल सस्त पर अपल टाइम रहा बस यो वो गेंटा हो चुकम देनु सोना ग्रान खा दे जालिमो। नेक्स्ट मैच ऑफ द शो अस्सलाम वालेकुम, ताजमीन में ताजमीन नहीं हूँ मैं, मेरा नाम सलार है, अगर मुझे नहीं जानते हो तो मुझे जान लीजिएगा। और नेक्स्ट मैच आए हैं, नो तो हम क्या करें, मेरे पास और कोई रास्ता नहीं है, वो कहते हैं कि नो वे टू एस्केप, मैं यहाँ से बच के नहीं निकल सकता, बस एक ही रास्ता है कि मैं छोड़कर चला जाऊं। चलिए थोड़ा सा और बात करते हैं, मैं आप लोगों को क्या कहते हैं कि आप लोगों ने क्या करने कहेंगे एक्शन वर्ब सीखने, जिस तरह अब हम बात कर रहे हैं कि मैं अभी क्या कर रहा हूँ, मैं बैठा हूँ, मैं कुछ कर रहा हूँ, मैं स्पीकिंग कर रहा हूँ, आप लोग कुछ कर रहे हैं, आप लोग भी लिसनिंग कर रहे हैं, तो अब हम बात कर रहे हैं कि कोई बंदा है वो किसी गेम को क्या कर रहा है थ्रोन हम और बात करते हैं कि जब हम वो क्या कहते हैं कि तालियां बजाते हैं हम उसके लिए वेस्टलिंग यूज करते हैं, अगर हम कोई और काम करते हैं हम खाना खाते हैं उसके लिए हम ईटिंग मतलब ईटिंग यूज करते हैं, ड्रिंकिंग हम पीने के लिए यूज करते हैं, लेकिन आप लोगों ने एक बात जहन नशीन करनी है, जब हम कहते हैं वी कैन नॉट से आई एम ड्रिंकिंग टी बिकॉज ये जो ये सही नहीं आ रहा है, तो हमने क्या करना है, हम कहेंगे मैं चाय ले रहा हूँ, आई एम टेकन टी। ओके, तो इस तरह आप लोगों ने कहना है। ओके, और यहाँ पर एक और मैसेज है, मैं जरा जल्दी से ओए मेरे बात पर गुस्सा आया है क्या, फिर कोई नहीं कोई और बात नहीं है, बात कोई और नहीं है, बस बात यही है कि मुझे रिस्पांस नहीं मिल रहा है, इसका मतलब ये हुआ कि मैं फजूल लगा हूं, तो मैं फिर आइंदा नहीं आऊंगा, और आज मेरे ख्याल से आज लास्ट ही शो होगा, फिर आइंदा मैं नहीं आऊंगा, बस खलासी कर दे। तो आज हमने बात की हेल्पिंग वर्ब पे, हेल्पिंग वर्ब पे मैंने दिल के साथ बात की, अब लोगों को
آسان شبدوں میں سمجھایا کہ ہیلپنگ ورب کیا کرتا ہے، یہ مین ورب کا مدد کرتا ہے، کس لیے کرتا ہے؟ تاکہ یہ جملہ جو ہے وہ کمپلیٹ ہو جائے ہمارے پاس. کیا کہتے ہیں ٹینسز کے بارے میں بتاتا ہے یہ کام. میں نے آپ لوگوں کو بتایا کہ ٹینس جو ہے ورڈ وہ نکلا ہے ٹیمپس سے، ٹیمپس کا مطلب ہوتا ہے ٹائم. پھر ٹائم کو ہم نے تھری کیٹیگری پہ ڈیوائڈ کیا ہے، ہمارے پاس ہے پریزنٹ، پریزنٹ کو پھر ہم نے کیا کہتے ہیں کہ فور پہ ڈیوائڈ کیا ہے. پریزنٹ سمپل ہے، پریزنٹ کنٹینیو ہے، پریزنٹ پرفیکٹ ہے، پریزنٹ پرفیکٹ کنٹینیو ہے. پھر ہم بات کرتے ہیں پاسٹ کی، تو پاسٹ میں ہمارے پاس سمپل آتا ہے، پاسٹ میں ہمارے پاس پاسٹ کنٹینیو آتا ہے، اور پاسٹ میں ہمارے پاس پرفیکٹ آتا ہے، پاسٹ میں ہمارے پاس پرفیکٹ کنٹینیوز آتا ہے. پھر ہم بات کرتے فیوچر، فیوچر میں ہمارے پاس فیوچر سمپل آتا ہے، فیوچر کنٹینیوز آتا ہے، فیوچر فیوچر پرفیکٹ آتا ہے، فیوچر پرفیکٹ کنٹینیوز آتا ہے. تو اس پہ ہم انشاءاللہ اگر میرا دل نے کیا کہ نہیں ختم کرتے تو پھر ہم بات کریں گے. ادروائز میرے خیال سے کیونکہ رسپانس کا نہ ہونا یہی مطلب ہے کہ بندہ جو کہہ رہا ہے، بندہ جو لگ رہا ہے، اس کا کوئی مطلب ہی نہیں ہے. ہم اور بھی شو کرتے ہیں، اور آرجز بھی آتے ہیں. میں وہ کیا کہتے ہیں کہ میں یہی کوشش کر رہا تھا تاکہ بڑے گرام کے جتنے بھی لوگ ہیں، خواہ وہ اسٹوڈنٹ ہے، ٹیچر ہے، یا گھر میں جو لوگ بیٹھے ہیں، میں ان سب کو اپنے ساتھ چلاؤں. جس طرح کوئی بندہ ہے وہ کہتے ہیں میں کوشش کرتا ہوں، کوشش میں نے کی لیکن رسپانس کی کمی کی وجہ سے میں آگے نہیں بڑھ سکا. پھر بھی میں کوشش کر رہا ہوں، شاید میں مان جاؤں، اگر مان نہ گیا تو میں کچھ بھی نہیں کہوں گا. السلام، ویلکم سنگی، سلام، آئی ایم مناہل، تھینک یو مسز مناہل فار یور پارٹیسپیشن ان آور شو ٹو میسجز. اوکے، یہ جو شو ہے نا یہ نائٹ میں کیا کرو، پھر فرائیڈے نائٹ میں ہوتا سو دوسرا کوئی اور نائٹ میں کرو. نہیں نہیں سر، کچھ بھی نہیں ہو سکتا ہے. یہ وہ کیا کہتے ہماری باپ کی جاگیر نہیں ہے کہ ہم اپنی مرضی یہاں پہ کریں گے. ہم کسی کے ہاں کام کر رہے ہیں، اور اگر ہم کام کریں گے تو ان کے حساب سے ہمیں چلنا ہوگا. وی کین ناٹ ڈو واٹ واٹ ایور سینگ، کہ تو ہم وہ نہیں کر سکتے جو ہم سوچ رہے ہیں، بلکہ ہم وہ کریں گے جو ہمیں حکم دیا جاتا ہے. بائی دی وے، اور میسج کو ہم انکلوڈ کرتے ہیں ساتھ ساتھ میں، تاکہ ہمارے پاس ٹائم کم نہ ہو. اور ہاں لازمی، اچھا ٹھیک ہے ٹھیک ہے ٹھیک ہے، ضرور ضرور کروں گا. ٹائم ہمارے پاس صرف، وی ہیو اونلی 10 منٹس ریمیننگ، سو لیٹ می ٹیل یو اباؤٹ لٹل بٹ اباؤٹ اور ٹاپک، اینڈ دین وی آر گوئنگ ٹو لیو دس شو انشاء اللہ. آفٹر دیٹ آئی کین ناٹ ڈو مائی شو. I can't take swear, I can't promise to you guys, but I will try to come again if I can. So please forgive me to all my mistake, and because your response is slow, so I can't waste my precious time, okay? تو کیا کہتے ہیں کہ ہم نے بات کی ہیلپنگ ورب پہ، پھر ہم نے بات کی کہ ہمارے پاس کوشچن جب ہم کرتے ہیں، ہم سمپل میں بات کرتے ہیں ڈو ہم لگاتے ہیں، اور اگر ہم پاس کی بات کریں تو ہم ڈڈ لگاتے ہیں. کین یو ڈڈ اٹ، کین یو ڈڈ اٹ، کیا تم نے یہ کیا، کین یو ڈڈ اٹ، کیا تم نے، کین یو ڈڈ، کیا تم یہ کر سکتے، سر ہمارے پاس آتا ہے. تو سمپل میں وہ کیا کہتے ہیں کہ ہم کوشچن کے لیے یوز کرتے ہیں، پھر ہمارے پاس پاسبلٹی کے لیے ہم یوز کرتے ہیں، پھر ہمارے پاس وہ جو ہے ایبلٹی کے لیے ہم یوز کرتے ہیں. تو سب آسان شبدوں میں ہم نے ڈیٹی کے ساتھ بات کی. ہر ایک چیز کو میں نے بڑے اچھے طریقے سے سمجھانے کی کوشش کی آپ لوگوں کو، لیکن آپ لوگ نہیں سمجھ سکتے تو ہم کیا کہہ سکتے ہیں. اچھا جی، پشتو کی کوئے جی بڑے گرام والے، میں معذرت خوش ہو کچھ پختو کی اردو کی ان انگلش، بٹ اسم نہ بس خیر دے اس بس بم نام غلی بشما بائی دے نو داسې کوم چې تاسو نن یو بل لاس سره وکي چې څونه هم د خبرونه اوریدونکو د پروګرام اوریدونکو لپاره داوام سي سو انګلیش ته کول غواړي، تاسو به وکي چې په یوټیوب باندې چینل دی، واغه هغه کې باور کې